0: 新的内容，请留守在下个礼拜二下午4:30将会准时的为您播出。
1: 资讯
2: 音乐
3: 文广
1: 中文台。

很小时前，用手温暖我的脸，为我证明我曾真心爱过你。

0: हजुर, बीएबीएस गोर्खा रेडियोको जिङ्गल अनि धुन सँगसँगै सुरु भयो आजको कार्यक्रम परदेशीको सन्देश। यस सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ। चाडपर्वको मङ्गलमय शुभकामनाको साथमा बहिनी
1: साथमा छु मनिषा गुरुङ। यहाँहरू सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। हरितालिका तीज आइसक्यो।
0: तीजमा लाउने पहिरनहरू सबै खरिद बिक्री भइसक्यो। बिक्री त होइन, खरिद भयो,
1: खरिद भइसक्यो दाजु। यसपालि भने हामी सलवार कुर्ता नै लगाउने भनेर योजना गरेका छौँ।
0: दिदी पनि बिजिएनमै जाने कार्यक्रम छ यसपालि।
1: हजुर हजुर,
0: ब्रिटिस गोर्खाज नेपाल,
1: एकदमै ब्रिटिस गोर्खाज नेपालमा भने हामी साडी लगाएर जान्छौँ। एउटा ठाउँमा त हुँदैन दाजु हेर्नु, अर्को ठाउँमा त फेरि कुर्ता नै लाउनु पर्यो।
0: यो 10 औँलामा भ्याउँछ कि भ्याउँदैन त बहिनी, गन्दाखेरि
1: सकिन्छ होला।
0: ओके, म भनिदिइहालौँ है। पहिला त आफन्तको हुने भयो होइन, आफन्त दिदी बहिनीको हुने भयो, त्यसपछि साथीहरूको हुने भयो, ब्रिटिस गोर्खा नेपालको तिनटा भयो होइन, त्यसपछि गाउँले होला होइन, तपाईँको आफ्नो बसेको ठाउँको पनि त हुन्छ नि।
1: हुँदाखेरि
0: गुरुङ समाज होला, अनि विदेशतिरबाट आउनेहरूले पनि गरौँ न त रमाइलो भनेर भन्नुहुन्छ होला। गर्दाखेरि 6,000 त मैले भनिदिइसकेँ होइन। एनिवे, रमाइलो यही हो, तिज हो। तर त्योभन्दा पहिला अरू अरू चाडपर्व पनि छन्। जनै पूर्णिमा आउँदैछ, रक्षाबन्धन आदि आदि होइन, गाई जात रमाइलो चाड पनि आउँदैछ। गर्दाखेरि यो चाड त आउँछ, तर के गर्ने, खल्तीमा पुवाल पर्छ र
1: होइन,
0: किनभने चेलीबेटीलाई खुवाउनु पनि पर्यो होइन, सबैको यही मर्का छ भन्नु पर्यो। तर हामी अरूले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन
1: होइन,
0: त्यति चाहिँ मेसेज त दिनै पर्यो। एनिवे, तिजको पनि कृष्ण जन्माष्टमीको जनै पूर्णिमा गाई जात र सम्पूर्ण पर्वहरूको र चाडहरूको मङ्गलमय शुभकामना। मलाई चाहिँ यो बहिनी जनै पूर्णिमाको एकदम सानो हुँदाखेरिको एउटा चाहिँ सम्झना आउँछ के
1: भनौँ।
0: तपाईँलाई कुम्भेश्वर भन्ने थाहा छ?
1: हजुर, कुम्भेश्वर
0: मेला भन्ने थाहा छ, पाटनको कुम्भेश्वर मेला, बङ्गलामुखी भनेर थाहा छ नि होइन। त्यहाँ चाहिँ एउटा पोखरी छ कि, अहिले पनि छ त्यो पोखरी, पहिला चाहिँ सदाबहार पानी हुन्थ्यो, अहिले चाहिँ त्यो यो जनै पूर्णिमाको दिन पानी चाहिँ भरै भरा हुन्छ। त्यहाँ चाहिँ त्यहाँ खट राखेर एउटा चाहिँ बडो राम्रो मजाको पोखरी भन्छ क्या बहिनी
1: होइन।
0: त्यहाँ चाहिँ हामी नुहाउँथ्यौँ कि, अन्त स्विमिङ खेल्थ्यौँ, अनि त्यो चाहिँ केटाकेटीमा सबैजना साथीहरू टोलको गएर मजाले पौडी खेल्थ्यौँ होइन। स्विमिङ खेल्न नआए पनि यसो साथीभाइहरूसँग खेल्थ्यौँ कि बहिनी, तर डुबाउनु त थियो हो, अलिक केयरफुल भएर खेल्थ्यौँ। गर्दाखेरि यो कुम्भेश्वरको मेला यानि कि जनै पूर्णिमाको बेलामा, त्यो बेलामा चाहिँ हाम्रो झाँक्री समुदायहरूको ठुलो त्यहाँ भेला हुन्छ क्या बहिनी, एक अर्कामा ऊभन्दा ऊ जान्ने, ऊभन्दा ऊ म जान्ने भने जस्तो गरेर एकदम शास्त्र हुन्छ, द्वन्द हुन्छ भन्नु पर्यो होइन, मन्त्रोच्चारण हुन्छ। गर्दाखेरि सबभन्दा कहलिएको धामीको ठुलो सम्मान हुन्छ क्या बहिनी
1: होइन।
0: गर्दाखेरि त्यो चाड अझै पनि छ, यो यस्तो चाडपर्व यथावत रहोस्, किनभने हाम्रो मौलिक परम्परा हो नि बहिनी होइन। यस्ता चाडले नै हामीलाई चिनाउँछ देश र विदेशमा, र हाम्रो परम्परा कायम रहन्छ। यो चाहिँ मङ्गलमय शुभकामना टक्राउँदै अब अगाडि बढौँ बहिनी, ठेगाना दिनुहोस् त।
1: हजुर हजुर, ठेगाना भन्छौँ हामी, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको

0: बीएबीएस गोर्खा लेखिएको न्यू लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
1: ओके, गाउँठाउँको कुरामा अझै पनि धामी झाँक्रीको चलन होला होइन, उहाँहरूको बारेमा त मलाई अझै बढी थाहा छ भनेर लेख्नुहोस्। हाम्रो गाउँमा पनि यस्तो हुन्थ्यो, हाम्रो तरिका पनि यस्तो हुन्छ हुन्थ्यो के हुन्थ्यो भनेर लेख्नु होला। किन त्यस यी कुराहरूलाई चाहिँ हामीले सेयर पनि गर्नुपर्छ। र मैले एउटा कुरा भन्न बिर्सेछु, यो बेलामा नै बहिनी, अब यो जनैपुण्य आउने बेलामा हाम्रो घर नजिक पनि एउटा झाँक्री दाई बस्नुहुन्थ्यो कि, धामी दाई होइन, अब हामीले माइला दाई भन्थ्यौँ होइन, अनि उहाँले सङ्केत दिनुहुन्थ्यो झन्डै एक महिना अगाडि उहाँले जब राति ढाङ्रो ठोक्नुहुन्थ्यो, द्याट मिन्स अब पर्व आयो, जनै पूर्णिमा आयो भने चाहिँ रातभरि उहाँ चाहिँ कामनुहुन्थ्यो कि बहिनी होइन, एकदम मानिएको खारिएको धामीको रूपमा चिनिनुहुन्थ्यो होइन। गर्दाखेरि त्यो सम्झना अहिले यो संसारमा हुनुहुन्न, जहाँ हुनुहुन्छ उहाँको पनि स्वर्ग बास होस् भनौँ होइन। एनिवे, अब आजको यो बसाइमा के छ प्रश्न उत्तरी कार्यक्रम त धेरैले भाग लिनुभयो भनेर सुन्छु म।
0: हजुर दाजु, हाम्रो एकदम नियमित श्रोताले नै भाग लिनु भएको छ है, र करिब भन्दा पनि जम्मा हामीलाई 11 जना श्रोताले फोन गर्नुभएको थियो, प्रश्नको उत्तर उहाँले दिनुभएको थियो र 100%
1: 11 जनाले
0: एकदमै
1: म त अलि यो विदेशको कुरा हो, अन्तर्राष्ट्रिय खेलाडीको हो, अलि आउँदैन कि रियाक्सन भनेको आएछ, खुसी लाग्यो। हाम्रो प्रभातजीले ल्याउनु भएको छ कि छैन त? उसो भए हामीलाई चाहिँ छनौट गर्न पर्ने भयो होइन त, आज नयाँ तरिकाले छनौट गर्नु है त, छानु नि त होइन, हाम्रो मात्र जिम्माले होइन श्रोतालाई पनि जिम्मा दिनु पर्यो। त्यस कारणले यो यसपालिको अब भनौँ न पुरस्कृत हुने हाम्रो श्रोता जसले सही उत्तर ल्याउनु भयो, माइकल जोर्डन सम्बन्धी के भन्छ प्रश्न थियो नि होइन, अन्तर्राष्ट्रिय बास्केटबल प्लेयर, वर्ल्ड रिनाउन्ड प्रख्यात व्यक्तित्व भन्नुपर्छ, बिलियनेयर, बिजनेसम्यान, स्पोर्ट्सम्यान, आइकन, माइकल जोर्डनको बारेमा प्रश्न तपाईँले पछि दिनुहुन्छ र एन्सर पनि र विजेता श्रोताको नाम पनि भन्नुहुन्छ। भन्दै पहिलो एउटा चाहिँ पत्रलाई स्थान दियो अगाडि छ, मेरो मनमा के आयो थाहा छ बहिनी, यसपालि प्रश्न राख्ने कि नराख्ने भइरहेको थियो, तपाईँले अर्को हप्ता राख्नु भन्नुभयो नि होइन, एउटा एकदम इन्ट्रेस्टिङ कथा छ कि बहिनी, एउटा स्पोर्ट्सकै हो, अन्तर्राष्ट्रिय म्याराथन रनर होइन, म्याराथन धावकको बारेमा छ, त्यो बारेमा कथासहित प्रश्न राख्नुपर्छ। हाम्रो श्रोतालाई यो कथा यस्तो इन्ट्रेस्टिङ फ्याक्टहरू राखेको मनपर्छ पर्दैन थाहा भएन, अस्ति मैले माइकल जोर्डनको कथा सुनाएँ, उहाँले होइन यो पनि इन्ट्रेस्टिङ छ भन्यो भने राखौँला, नभए ठिकै छ बहिनी, प्रश्न मात्रै राखौँ है त बहिनी। एनिवे, आजको पहिलो हाम्रो कार्यक्रममा आउनुहुने श्रोता हुनुहुन्छ अल द वे फ्रम कहाँ बहिनी,
0: कोहलपुर बाँके,
1: बाँकेबाट,
0: हजुर हजुर,
1: ओके, बाँकेको पत्र अगाडि राखेँ मैले, युक्त प्रसाद श्रेष्ठ उहाँको नाम हो, पुराना हाम्रा मित्र श्रोता, बेला बेलामा काठमाडौँ आउँदा यानि कि नेपाल आउँदा भनेर चलन थियो होइन, उहाँ चाहिँ यहाँ यसो छिर्ने गर्नुहुन्छ। एनिवे, सबै ठिक होला भनेर पत्रतर्फ लागौँ। लेख्नुहुन्छ युक्तजी, आदरणीय कार्यक्रम सञ्चालक सर विनोद भनेर लेख्नु भएको छ, विनोदजी भने भइहाल्यो होइन, विनोद धोज खड्काज्यू, तुलसीज्यू, कृष्णज्यू, अनि दिदी सुजन बाला, बहिनी निशा गुरुङ, मिना थापा, निरा राणा भाट, आरती, अनि प्राविधिक मित्र लाई नर्जङ गुरुङलाई पनि सम्झना गर्नुभएको छ। कोहलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठको दुई हात जोडी नमस्कार भन्नुभएको छ बहिनी।
0: हजुर, कोहलपुर बाँकेमा अहिले पनि गर्मी नै छ भन्दै हुनुहुन्थ्यो दाजुले, युक्त दाईलाई कार्यक्रममा स्वागत छ, नमस्कार पनि छ, र यता चाहिँ पानी परे पनि बेला मौकामा पानी पर्छ, तर पानी परे पनि एकदमै तातो नै छ, हावा तातो नै छ, भइरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो।
1: ओके, अब गर्मी ठाउँ हो र बाँके बर्दियाका कुराहरू हाम्रो दिल केसी हाम्रो रिपोर्टरले दिइहाल्नुहुन्छ, त्यहाँको तपाईँले नभने पनि हामीलाई सम्पूर्ण कुरा थाहा हुन्छ नि होइन। एनिवे, लेख्नुहुन्छ आराम छु र तपाईँहरू पनि आरामै कुशल हुनुहुन्छ होला भन्नेमा पूर्ण विश्वास लिएको छु, कार्यक्रम सुनेर सधैँ साथ दिइरहेको थिएँ, तर पत्र चाहिँ धेरै पछि लेख्दैछु भन्नुभएको छ।
0: उहाँले धेरै पछि लेख्नु भएको छ दाजु है, उहाँले चाहिँ पोस्ट बक्समा पत्र आफ्नै हातले लेखेर खसाल्नु पनि भएको थियो र पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ।
1: हो नि, हामीले हाम्रो हाम्रो वर्डलाई चाहिँ हामीले राखे कायम गरेका छौँ होइन, बोलेपछि बोले बोले नि बहिनी, त्यो पनि लाउरेले लेख्नुहुन्छ। अरू अब हामी नेपालीहरू घरमा चाडपर्वको लहर सुरु भयो, भर्खरै नाग पञ्च समय पनि सकियो यही 12 गतेको दिन चाहिँ जनै पूर्णिमा 13 गते गाई जात्रा पनि खोलपुरमा मनाउँछौ भनेर जानकारी दिनु भएर जबैनी
0: हजुर हजुर अब जस्तै युक्त प्रसाद दाजु चाहिँ निवारै पढ्नु भयो हैन सो कोहलपुर बासी जो अहिले निवार

0: समुदायका हुनुहुन्छ, उहाँहरूले पनि यो गाई जात्रा जसरी काठमाडौँमा मनाउनुहुन्छ उहाँले पनि मनाउनुहुन्छ।
1: हामीले पनि ठाने थियौँ गाई जात्रा काठमाडौँको मात्रै भनेर, तर होइन, वास्तवमा मैले थाहा पाएसम्म यो पूर्व भोजपुरदेखि लिएर जहाँ जहाँ चयनपुर, जहाँ जहाँ नेवार समुदाय हुनुहुन्छ उहाँले मनाउनुहुन्छ। किनभने आफू जहाँ गयो आफ्नो कल्चर पनि त लाने हो नि, बेलायतमा हामीले सोहे ढोले सोहे भन्छौँ, कति मजा आउँछ, र दसैँ तिहारको के भन्छ टिका लगाउँछौँ होइन, अनि यसो बाटो हिँड्दाखेरि के लगाएको तिमीहरूले भनेर सोच्छन् कुराहरूले होइन, हामीले पनि भनिदिन्छौँ हाम्रो चाड हो भनेर, उहाँहरू एकदमै उत्सुक भएर सोध्नुहुन्छ कति राम्रो तिमीहरूको कस्तो राम्रो चाड रहेछ, परिवार भेट्ने, साथीभाइ भेट्ने, गाउँले भेट्ने, एक्सचेन्ज अफ लभ एन्ड अफेक्सन होइन। अनि हङकङमा हुँदाखेरि हाम्रो चिना साथीहरू सोध्नुहुन्थ्यो के बहिनी, हामी दसैँमा टिका लाउने अनि कानमा चाहिँ जमरा सिउरेर हिँड्थ्यो नि, अनि चिनार साथीहरूले भनेको सम्झना छ, हो त चोइसाम भनेको कानमा चोइसाम भनेर साग, अनि निधारमा चाहिँ राइस भनेर जिस्काउनु हुन्थ्यो क्या हामीलाई होइन, भनेर त्यस्तै हो होइन, हाम्रो चाडपर्व त्यही हो, तर उहाँहरूलाई चाहिँ अचम्म लाग्छ, तर एक्सप्लेन चाहिँ गर्नुपर्छ। एनिवे, अब यसरी गाई जात्रा चाहिँ चारैतिर मनाइन्छ भन्ने कुरा हो, गाई जात्रा हामीले पनि कोलपना मनाउँछौँ भन्नु भन्नु भएको छ, कसरी मनाउनु भयो के भयो यसो फोटो पाउन त होइन तपाईँ, यो चाहिँ अर्को समयमा हामी राखौँला। लेख्नुहुन्छ, यो साल दुईवटा घरबाट गाई जात्रा निकाल्ने कार्यक्रम छ, किनभने अब उहाँले भनेपछि त कोही सम्झनामा हो होइन, आफन्त हजुर जो बित्नुहुन्छ उहाँको सम्झनामा गरिन्छ, यो हाम्रो नेपाली नेवारी संस्कृति हो भन्नुहुन्छ, 26 गते कुशी औँसी बुवाको मुख हेर्ने पनि दिन हो,
0: ओके,
1: 29 गते हाम्रा चेलीबेटीहरूको महान चाड तिज हरितालिका चिज, यसरी भादौ महिना सकिँदैछ है भनेर वार्निङ दिनुहुन्छ उहाँ,
0: वार्निङ दिनु भएको छ, भदौ महिनाभरि नै चाडबाडको लर्को लागेको छ, अब असोज महिनादेखि त झन् महान चाडपर्वको लर्को नै लाग्छ
1: खुसी भन्नाले हाम्रो फादर्स डे होइन, बुवाको मुख हेर्ने दिन, अब बेलायतीहरूले अथवा चाहिँ पश्चिमा संस्कृतिमा चाहिँ फादर्स डे अलिकति अर्कै दिन मानिन्छ, उहाँहरूको आफ्नै तरिका छ, हाम्रो पनि घर घरमा फादर्स डे मनाइन्छ, तपाईँले चाहिँ कसरी मनाउनुहुन्छ भनेर अहिले सोध्नु त।
0: हजुर हजुर, मैले त मेरो बुवाको मनपर्ने चिज म गिफ्ट दिन्छु बुवालाई, चाहिँ अब खानेकुरा भन्दा पनि हुन्छ
1: नि,
0: पिउन नै पिउनुहुन्न उहाँले, कहिले पनि पिउनु नै हुँदैन, तर उहाँलाई चाहिँ एकदम ब्रान्डेड टी सर्टहरू होइन ट्र्याक सुटहरू एकदमै मनपर्छ क्या उहाँले, चाहिँ एकचोटि लगाउने तर एकदमै राम्रो क्वालिटीको लगाउनु पर्छ भन्नुहुन्छ कि उहाँले,
1: त्यो पनि एउटा हो। हजुर, म चाहिँ किन ब्रान्ड किन धेरै पैसा खर्च गर्ने, लाउने फाल्ने अर्को नयाँ ल्याउने भन्छु के म चाहिँ,
0: हजुर जस्तो सोच छ नि मेरो माइला मामा पनि त्यस्तै सोच के, उहाँले चाहिँ धेरै किन्ने, एउटा लाउने फाल्ने, एउटा लाउने फाल्ने, त्यस्तो गर्नुहुन्थ्यो कि उहाँले,
1: मलाई चाहिँ त्यस्तो लाग्छ, आफ्नो तरिका हो। एनिवे, विदेशमा हुनुहुन्छ भने आफ्नो बुवाको मुख हेर्नको लागि केही गर्नु पर्दैन, आजकल त प्रविधिले चाहिँ मदत गरिहाल्छ, फेसबुक व्हाट्सएपदेखि भाइबर आदि आदितिर चाहिँ हेलो हाई भनिहाल्नुहोस् होइन, अनि यसो मिल्छ भने आजकल त गिफ्टहरू पनि उता बसी बसी पठाइन सकिन्छ क्या बहिनी, यहीँबाट अर्डर गरे पनि घरमै पुग्छ, त्यसले गर्दाखेरि त्यो गर्नुहोला भन्दै उहाँको पत्रतर्फ जाउँ। आज मलाई पदम आइरहेको स्वरमा बनेको गीत छ, कस्तो याद दियो तिमीले, बोलको गीत सुन्न मन लाग्यो, सुनाउन पनि तपाईँलाई चाहन्छु, यस गीत मार्फत जीवन सङ्गिनी हिरा श्रेष्ठ, घर परिवार, आफन्त अनि दाजु, धनवीर पुन, छवि थापा, राजेन्द्र बान्तवा, अरुण नदी, खत्री, रामलाल सुमन, हिमा राई, दर्पण देविका, रमा सापकोटा, विनिता सुनवार, सरस्वती राई, रचना अन्जान राई, कमला वनेम लिम्बू, सानु सम्झना, पवित्र थापा, मोना मुखिया, घायल रमा राई, कल्पना साम्पाङ अनि पुष्पा राई, सङ्गीता मगर, कोपिला चामलिङ, माफ गर्नुहोस् शोभा भट्टराई, बिहेभिएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका सम्पूर्ण सदस्यहरू अनि अहिले रेडियो सुनेर बस्नुहुने सबै सबैमा मिठो मिठो सम्झना भन्दै आजलाई यति नै गर्दै पत्रलाई मैले अन्त गरे, बिट मारे भन्नुहोस् युक्त प्रसाद सेठजी।
0: हो युक्त दाईले होइन सबैलाई सम्झनु भएको छ, गीत पनि एकदमै मिठो गीत मगाउनु भएको छ दाजु है, यो गीत त मैले पहिलोचोटि सुने हेर्नुहोस् है, त 3 महिना अगाडि 3-4 महिना अगाडि चाहिँ रिलिज भएको रहेछ, अनि हाम्रो गायक हुनुहुन्छ पदम आइरी, उहाँको स्वर चाहिँ एकदमै दमदार छ दाजु, तपाईँ पनि सुन्नु होला, यो गीत एकदमै राम्रो छ।
1: मैले उहाँको स्वर सुन्न नै पाएको थिएन, तपाईँले जानकारी गर्नुभयो, यो कार्यक्रममा पनि सुन्न पाउनु छ श्रोताले, र साथसाथमा काठमाडौँको सौगातको कार्यक्रम पनि सुन्न पाउनु छ, तपाईँले रेकमेन्ड गरेको गीत सुनौ है त।

0: ओके, याद बोलको गीत गाउने कलाकार एकताली फेरि भन्नुहोस् त। अहिले भाइ
1: उहाँको नाम छ पदम ऐरी।
0: ऐरी कति राम्रो स्वर रहेछ, एकदम तपाईँले सही डेफिनेसन दिनुभयो, दमदार आवाज रहेछ नि त। ओके, अब यस्ता यस्ता नयाँ कलाकारले हाम्रो साङ्गीतिक जगतलाई चाहिँ एकदमै जाजुल्यमान बनाउनुहुन्छ। इन फ्युचर दे आर भेरी भेरी प्रमिसिङ सिङ्गर्स भन्नु पर्यो। दिदीबहिनीहरू पनि राम्रो राम्रो आउनु भएको छ नि,
1: एकदमै प्रतिभा, एकदमै ज्वलन्त छ उहाँहरूको, एकदमै राम्रो राम्रो।
0: यो चाहिँ भएको चाहिँ प्लेटफर्म पनि आजकल मनज्ञ छ नि, होइन, नेपाल आइडलदेखि लिएर भोइस अफ नेपाल आदि थुप्रै छ नि, होइन, त्यहाँ पनि उहाँले मौका पाउनुहुन्छ। र कोही कोहीले त बहिनी आएर एकल प्रयासमा पनि अब युट्युबतिर आएर पनि आफूलाई पपुलर बनाइरहनु भएको छ नि, होइन,
1: एकदम। अहिले त युट्युबमा उहाँले ब्लगहरू पनि बनाउन कोसिस गर्नु भएको छ, प्लस आफ्नो एकल साँझहरू भयो, होइन, यहाँ प्लेटफर्ममा चाहिँ एकदमै मजाले युज गर्नु भएको छ। पदम ऐरीजीको जुन गीत सुने दाजु, सुरुमा मैले सुन्दाखेरि त म झुक्किएँ कि, ए आइले पो गरेको हो कि भनेर पनि झुकेँ म, तर हेर्दै जाँदाखेरि एकदमै ओरिजिनल उहाँको ओरिजिनल भोइस रहेछ, अनि यो 3-4 महिना अगाडि मात्र रिलिज भएको गीत रहेछ यो।
0: ओके, अब उहाँको अरू गीत पनि हामीले सुनौ सुनाउ, युके बुनाईतिर पनि पठाइदिउँ। यस्ता यस्ता कलाकारलाई हामीले स्थान दिनुपर्छ बहिनी, सम्भावनै सम्भावना बोकेका कलाकारलाई हामीले सकेसम्म फैलाउनु पर्छ बहिनी, हाम्रो धर्म यही हो भन्नु पर्यो, होइन, किनभने हाम्रो निम्ति त कलाकार कलाकार हो नि, होइन। ओके, अब यति भन्दै हामी अर्को दोस्रो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर हजुर, युके दाईलाई धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि आउँदै गर्नुहोला। अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ, र दोस्रो पत्र मेरो हातमा परेको छ राजेन्द्र वान्तवा राई दाजुको पत्र। उहाँले हामीलाई फेल्थम लन्डनबाट लेख्नु भएको छ, र हरेक 15 दिनमा म आउने गर्छु, म पत्र लिएर आउँछु भनेर वाचा गर्नुभएको छ, हरेक 15-15 दिनमा आइराख्नु भएको छ, तर यो अलिकति ग्याप भयो, होइन, उहाँ एकदम व्यस्त हुनुहुन्छ है।
0: हरेक 15 दिन भने औँसीमा पनि 15 दिन पूर्ण हुन्छ नि, होइन, 15-15 दिन औँसी पूर्ण लाग्छ भने जस्तो, होइन, हरेक 15 दिन आउँछ, तल 1-2 दिन तल माथि होला, तर जे होस् एनिवे तपाईँ आउँदाखेरि हामीलाई सधैँ पूर्णे, होइन, सधैँ उज्यालो, सधैँ एकदमै धेरै रमाइलो, होइन,
1: गर्दाखेरि
0: सधैँ औँसीमा पनि तपाईँ आएपछि पूर्णै भयो हाम्रो निम्ति, होइन त।
1: हो नि राजेन्द्र दाजु, जहिले आउनुहुन्छ प्रकाश छर्दै आउनुहुन्छ है, एकदमै। सुरुमा लेख्नु भएको छ, बिएबिएस गोर्खा रेडियो नेपालका शाखा प्रमुख श्रद्धेया दाजु विनोद दोष खड्काज्यूमा गोर्खे सलाम भन्नुभएको छ।
0: गोर्खे सलाम छ यहाँलाई।
1: परदेशीको सन्देशका मुख्य सञ्चालिका निशा गुरुङ, सह सञ्चालिका ज्यूहरू सुसन बाला र मीना थापा चेलीहरूलाई एकमुष्टमा नमस्कार, साथै अभिवादन भनेर भन्नुभएको छ। अन्य विधामा कार्यरत सबै सबै कर्मचारीहरूलाई पनि मैले सम्झेको छु, अनि अभिवादन पनि सुनाइदिनु होला कार्यक्रममा। स्वागत छ राजेन्द्र दाई तपाईँलाई, र हामी सबै सबैजनाको नमस्कार छ। अब आउँदै गरेका चाड पर्वहरूको पनि तपाईँलाई एकमुष्ट रूपमा शुभकामना छ। उहाँले पनि यहाँ लेख्दै जानु भएको छ है, भन्नुहुन्छ, मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्व ज्यूहरू, मेरा परिवार, आफन्तजन, साथै आमा, बुवा, दिदी बहिनी, दाजुभाइहरूलाई सेवा, हौवा अनि दर्शन नमस्ते छ। म राजेन्द्र वान्तवा राई पोखरी कान्छा अनि परिवारको तर्फबाट तिजको रमझम सुरु भइसकेको छ, होइन, सबैजनालाई चाहिँ तिजको शुभकामना छ भनेर भन्नुभएको छ दाजु।
0: ओके, बेलायतमा खुब मनाउनुहुन्छ तिज, एकदमै अहिलेदेखि कार्यक्रमहरूको बारेमा जानकारी आइरहेको छ, हामीले सुन्छौँ, बिएबिएस गोर्खा रेडियो युकेले कभर गरिदिनुहुन्छ कहाँ कहाँ चाहिँ तिजको के कार्यक्रम भयो भनेर हुँदैछ भनेर, त्यसले गर्दाखेरि तपाईँले जहाँ जहाँ जे गर्नुहुन्छ हाम्रो तर्फबाट पनि एकदमै रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, अलिक केयरफुल हुनुहोस्, त्यति मात्रै।
1: अनि यही भदौ 12 गते रक्षाबन्धन परेको छ, यहाँहरू सबै सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना छ, साथै त्यसै दिन क्वाँटी खाने दिन पनि परेको छ। मलाई एकदमै क्वाँटी खान मनपर्छ, तपाईँहरूलाई कस्तो लाग्छ भनेर सोध्नु भएको छ।
0: ओके, क्वाँटी त गजब राम्रो चिज हो नि, होइन,
1: हजुर,
0: अनि यसको पनि महत्त्व आफ्नै छ। नौ गेडी भन्छ भने नौ थरीको गेडागुडी भिजाएर खाइन्छ, त्यसले राम्रो हुन्छ। त्यसमा चाहिँ कसैले चाहिँ एकदमै भेजिटेरियन खानुहुन्छ, कसैले अलि नन भेज पनि बनाउनुहुन्छ, होइन, आफ्नो तरिका छ भन्नु पर्यो।
1: हजुर निशा बहिनी, साथै मेरा शुभचिन्तक ज्यूहरूप्रति क्षमा चाहन्छु, मेरो प्रतिबद्धता अनुसार गएको हप्ता मैले सन्देश पठाउन सकिनँ र केही कारणवश निरन्तरता दिन सकिनँ, माफी माग्छु। राख्दछु
0: यसपालिको पूर्ण चाहिँ अलिक ढिलो भएछ होइन
1: युकेको मौसम भन्नुपर्दा गत हप्ता बेहोस नै हुने गरी गर्मी भयो अब एक दिन त आफूले कुनै न कुनै ठाउँमा त 36 डिग्री सेल्सियससम्म पुग्यो भनेर भन्नुभएको छ दाजु
0: यो कहिले नसुनेको कुरा भइरहेको छ योभन्दा अगाडि पनि हप्ता हामीले कुराकानी गऱ्यौँ हुन पनि हो हाम्रो साथीहरू मिटिङमा आउनुहुन्छ क्या बहिनी
1: सो
0: भर्चुअल मिटिङमा अनलाइन मिटिङमा आउँदा फोटो पनि देखिन्छ होइन एकदमै रातो रातो भएर आउनुहुन्छ होइन घोरा साथीहरू किनभने उहाँहरूलाई त्यो ट्यान मन त पर्छ होइन घामले जुनको रापले चाहिँ कालो कालो बनाएको राम मनपर्छ तर जुन प्रकारको रातोपना देखिन्छ नि अनहेल्दी के बहिनी होइन बिरामी भए जस्तो गरेर घामले पोलेको छाला उडेको होइन देखिन्छ त्यस कारणले यो हाम्रो संसारमा के भइरहेको छ विश्वमा के भइरहेको छ क्लाइमेट चेन्जले गर्दाखेरि बेलायतमा कहिले पनि नसुनेका गर्मी भइरहेको छ गर्मी यो तालले होइन अर्को चाहिँ पानीको एकदमै ठुलो समस्या छ बहिनी होइन उहाँहरूले चाहिँ विभिन्न प्रकारले चाहिँ त्यसलाई कन्ट्रोल मेजर राख्नुभएको छ गाडी धुनको लागि पाइपको होज पाइप बन्द गर्नुभएको छ होइन गऱ्यो भने कति 1,000 फाइन भनेर पो सुन्छु त बहिनी 1,000 पाउन्ड बहिनी होइन गार्डनमा पनि हाल्न पाइन्न मान्छेलाई नुहाउन खान नै छैन भन्ने जस्तो भइसक्यो सबै वाटर रिजर्भायरहरू सबै सुकिसकेका छन् गर्दाखेरि अब सबैजना मिलेर हाम्रो पृथ्वी माता धरती मातालाई केही गर्नै पर्यो अलिअलि

0: रिसाउनु भएको छ जस्तो लाग्यो के मलाई, होइन
1: पनि हो दाजु हो
0: अरू।
1: अब उहाँले चाहिँ के भन्नुभएको छ भने अब यो हप्ता 20-21 तापक्रम छ, अलिकति ओह्रालो लाग्दै गएको छ, आशा गर्छौँ हामी अर्को हप्तासम्ममा ठिक हुनेछ भनेर भन्नुभएको छ। अनि अहिले गर्मी बिदा छ, स्कुलहरू अनि नेपालीहरूको मेला भेला जमघटहरू निरन्तर चलिरहेको छ। अब यो शनिबार 22 तारिक भोजपुरे भेला परेको छ, सो त्यहाँ पनि आफ्नो गाउँले भएको कारणले गर्दाखेरि जानु नै पर्यो भनेर भन्नुभएको छ। 30 तारिकको दिनमा नेपाली मेला तमुधी युकेको आयोजनामा हुँदैछ, नेपालीहरूको सर्वाधिक भेला हुने यो नै मेला हो भनेर पनि भन्नुभएको छ।
0: हो नि, पोहोर साल हाम्रो साथीहरूले जितेर एकदमै फोटो पठाएको हामीले सुन्यौँ, होइन, र पासापुच्छले जितेको भनेर सुन्यौँ, होइन, अरू समुदायले पनि केही केहीमा विधामा जितेको भनेर सुन्दाखेरि यो भव्य कार्यक्रम हो। भव्य भन्दाखेरि अझै सानो भनाइ भाजुस्तलाई मलाई अत्यन्त सबैलाई जोड्ने कार्यक्रम हो यो, जोड्ने मेला हो। सबैजना नेपाली मेलामा आउनुहुन्छ, गोर्खा कपमा आउनुहुन्छ, नेपाल कपमा आउनुहुन्छ, गर्दाखेरि साथीभाइ गाउँलेहरूलाई भेट्ने ठुलो एउटा पर्व हो क्या बहिनी, गर्दाखेरि तपाईँहरूले एकदम इन्जोय गर्नुहोला भन्ने हाम्रो आशा छ। त्यतिखेरसम्म अलिकति टेम्परेचर चाहिँ अथवा तापक्रम चाहिँ घटिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई, होइन।
1: हो, अब राजेन्द्र दाइले भन्नुभएको छ सबै ठाउँबाट मलाई निमन्त्रण आइसकेको छ, जानै पर्यो अनि रमाइलो गर्नै पर्यो भनेर भन्नुभएको छ। हजुर,
0: अलिकति फन्ड पनि बनाउनै पर्यो, नभए खर्च चाहिँ बहिनी यहाँबाट बस चढेर गए 15 रुपियाँको बस चढेर गए जस्तो होइन, जाँदा पनि पेट्रोल खर्च हुन्छ, आउँदा पनि टिकट किन्नै पर्यो, खानै पर्यो, रमाइलो गर्नै पर्यो, गर्दाखेरि सानोतिनो खर्चले पुग्दैन, तर व्यवस्थित गरे भने चाहिँ आफ्नो भनौँ न म्यानेजमेन्ट गरे भने त भइहाल्छ। कहिले कहिले चाहिँ कुनै कुनैमा अभोइड पनि गर्न सक्नुपर्छ, होइन, सबै ठाउँमा गएर भ्याउँदा पनि भ्याइन्न, तर महत्त्वपूर्ण कुरामा चाहिँ जानै पर्यो।
1: अब उहाँले चाहिँ यो भन्दै गीतको पनि यहाँ कुरा गर्नुभएको छ, यस अब गीत चाहिँ मैले रोजेको छु सिक्का नोटैमा। यो गीत गाउने कलाकार हुनुहुन्छ मिलिना राई र साथीहरू। यो गीत भने टिकटक भरि नै एकदमै ट्रेन्डिङमा छ, त्यसैले यो गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ। र गीत मार्फत सम्झाउनु पर्दा उहाँ कि धर्मपत्नी अथवा भाउजू रमा कुमार राईलाई सम्झाउनु भएको छ, उहाँलाई चाहिँ धेरै माया र आशीर्वाद सहित सम्झना सुनाउन चाहन्छु। त्यस्तै गरी भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर राई, भाउजू चन्द्र कुमारी उहाँहरूमा सेवा छ, सुनसरी झुम्का बस्नुहुने भाउजू कमलामा सेवा, खोटाङ बस्नुहुने ससुरा सासु अनि सबै ससुराली परिवारहरूमा पनि मेरो नमस्कार छ। आफन्तहरू गाउँलेहरू भोजपुर खोटाङ धरानवासी त्यस्तै गरी BFBS रेडियोमा आबद्ध सबै सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने काका दान बहादुर बान्तवा, चिरण कुमारी राई, रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवधोज राई र कृष्ण राई अनि उहाँहरू सबै सबैको परिवारलाई पनि म सम्झना चाहन्छु अनि नमस्कार छ। हिट लिस्टमा हुनुहुने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला राई, दर्पण देविका रुदुङ, हुन्नी गुरुङ, संगीता बायुङ राई, देविका बान्तवा, सुनिता पुन, गौतम बातवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुणनदी खत्री, सुम्निमा राई, प्रमिला बान्तवा, विनिता सुनवार, सुषमा सुस्केरा, मान बहादुर लिम्बु, अमर निर्दोष, ओम मणि सापकोटा, त्यस्तै गरी हुनुहुन्छ राजाराम रायमाझी र राम पुकार राए। अब 15 दिनमा भेटौँला है भनेर पत्र टुङ्ग्याउनु भएको छ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 एभरेस्ट रोड, हाल बसोबास फेल्थम लन्डन
0: भन्नुभएको छ। इन्जोय गरेर सुन्छौँ र मिल्यो भने अर्को कार्यक्रममा राख्नु पर्ला, होइन बहिनी। सिक्का नोटेमा समीर खरेल र मिलिना राई हुन्छ।